0: आता छू मरगो दूसरा आता चौंगान मस्के चौंगान मस्के अनर चौंगान ही हिसाब या खर्ची दिया दिया अर्दान पे टमाटर पोया फूल गोभी न ची न लूस लूस पा फिर दो संगाती दिन ना हेल्दी सचिन दे कने आ दे वाजी का यहाँ चीचो दी अगर कतो दे लिक्विड फर्टिलाइजर जो अमृत दे दे जो अमृत जरबा बलाशिला पो 10 kg ताचा 200 पा बिरल जियांग 10 kg दे 5 से 8 लीटर बला पिशाब ताचा 2 kg कोरम दाम रुशीन 2 kg बेसन दाम रुशीन बेसन जरबा दालिफे दे कना दे चोरबा दो चेक या नक्सरी पटा कर सियाना लुदु सरकारी लुद में पिजागा चियाना मुल्टुप दो खरबा दो देना साख मस्ता मरुचि दो स्नातक पितोक खाते के ना पूरा स्क्रू गिन जाता छू फुल बच्चा ने स्क्रू गिन जाता स्नातक पितोक दे कना देव खाते को बोरिक्स को ने जा परिचिन पूरा टाइट मबा बोरा मस्कोन पिशु संसदिया जरासिम छाचिन लिहाजा अदू लेनदाबाद सरियाप ना कोज 12 से 15 दिन लखोल दान मत दान माना वो छूने हम बता मरुशीन छूने हम बो मल्चिंग तांसपा दो फायदा दो कि मल्चिंग दे पिशाब पुना दे शिलां इट्टी वाजी का आ दे मल्चिंग इस्ते नापो प्लास्टिक इस्ते हम छूने हम बो तांसपा को गंग मा खेद जैसीन छू चात पर तैर चिंची दां मरुशीन तांसपा कोई आधे टी वा एड वाम दें चिक सेंट पिस्टिन चौंचिन दे रिंगमो रिंगमो स्टिन चिक This tin pools, the plastic is a tube channel, cost you $20. The $20 cost you to a yen la home put in duspa, matanga jin tassier quad, the banana tass squad was in the day, quatier cost in the banana oxygen chicken. Oxygen poo, the re de dinas, home put the cost for a street by baspa, ardent der der der home, $20 was last baspa, two yokpan hawa oxygen or song, squid last puma, the tin pools batching. Anata of cochon boot, a tea. सुनमा वनमा तर काफी हेल्दी छात छाना दो अदाना दे ए दो हम पिफिया फायदा चिक खचिक दो यो कि एक तो हो दो यों यों से ना तो हुआ दे कार्बोहाइड्रेट्स पे दे कुरम ही वाजी के सच हुआ एनर्जी की कार्बोहाइड्रेट्स कुरम पी वाजी का तना दे बेसन दां दे बेसन दांस पा दे को दे स्टिन पो को प्रोटीन पो छाजिन छाना को हेल्दी छाजिन को सेहतमंद छाना छानी हमारे को लाज बची ना छाना गतना हर आधे फायदा दो है कि कोचा स्टिन पोस को सीन छाना आधे लूट पोस गतना यंग दिन दिगा खातोच्चे लूट पे खतरा मासूम छूने हम बतांस पर मगर दिस लूट पो चाहे यार सुनमा तो चाहे लक्ष्य लातो चाहे ताना यार नास क्रो ताना चाहे ताना बराबर फायदा छात मगर हफ्ता ची अंदर आधे 200 लीटर पो या जी अंदर से अच्छी वैसे खत्म वैसे یان سومار چوروشی من نه خوی انرژی خاتم شد.
1: بخشش اجی سب من آدم موجود رو چه در نه لیکیت پرکلیزر پونگاتی میمانس کنه فرد لیکن افن که تن سو هنر دو نیم بوی من بونگاتی اجی سب یاران زرنا دخسا وریمی کمپوز زرین چیان دخسا کلیا فرمنی تر ادنا گاتا که میکار پرکلیزر کن یا دی پی تی یا دون یوریا زر کنون گاتا بان باجو چانا خته لدا خان گاتی کلیا کلیا آرگانیک تر ابلا چنیو جو چانا گاتا که میکار پرکلیزر کن نا گاتا بان چنیو تن یو تن جو گاتس یا نتابین چچاس پونا گاتی فرز یا کریم جی سخش نه چه جو چانا گاتی سکت کن لا یارگس کو مت مینا گاتی میونه دهان پو یاران زرنا خاص کر گاتی لوکل فرٹیلائزر کا چار کو جو چانا ماشاءاللہ یارز دخت لیکر فرٹیلائزر میتھڈ پو گاتی میماس کن لا لگی نسل پون ایمبو موس تھنا گون ایمبو ایمبو دخت گاتی ورمی کمپوز سی دی میتھڈ پو چان گاتی میماس کن لا مول نار گلا دو پجو اور لوتی پھنکیو گتو گرو مچ این دیس کو لگاس
0: تنا دی لیکر فرٹیلائزر پہ اندان ریشو گیو تام ریشو گ مل پو 5 لیٹر 1 لیٹر چیک میں نے تان چبن دیس اپ تان سپا پورا کم اس کم 200 लीटर पो 5 से 10 सकपा नाम चीन छाना 200 लीटर पो कम अज कम ए पांच छह कनाल दिया खोना छाचिन मार बोस इन छाना गाता बार बार आधो जल लड़की उस पर एक तो ऑर्गेनिक पुलदान माता है केमिकल अमाउंस छाना गाता वार्मिक कंपोस्ट वो यहाँ दिया दिया स्टीन पर्स हो जिंदे दिया मगर मासूसी स्टीन चोट की ऐसा फेडोड़ा शायद जरगंची आधे स्टीन पोस दे लूट स्टीन पोस शिलांग पर लूट चोजिन को जो से दो आधे ने वैसे लूट चोजिन आधे आना छी बीन चिन वार्मी वाश जर चिन आधे छू छू ना मिसाल आते छू रिक प्राप्त बन जा पर चिन दे दिन दवा दो ना को दिन दवा खाते का बोरा वार्मिक कंपोस्ट पीट छुन मगर देना जगह पाइप चिता साइड से आकने खान